खुशीका पलहरू साट्न, दुःखका क्षणहरू बाँड्न, कोही साथी खोज्दै हुनुहुन्छ? त्यसो हो भने हामी छौँ तपाईँको माझमा। मनोरञ्जन अनि सूचनाका साथमा परदेशमा रहेर पनि आफ्नो पन भेटिने यो हो कार्यक्रम नमस्ते ब्रिस्बेन।

रेडियो 4EBFM 98.1 प्रत्येक आइतबार दिउँसो 4 देखि 5 बजेसम्म प्रसारण हुने साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिसबेनको प्रतीक्षामा रहनुभएका आदरणीय श्रोतामा आजको आइतबार म केशव शर्माको हार्दिक अभिवादन कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ। यहाँहरूले यो कार्यक्रम आफ्नो रेडियोमा सुन्न सक्नुहुन्छ 98.1 FM। यहाँ यदि कारमा यात्रा गर्दै हुनुहुन्छ भने आफ्नो कारमा सुन्न सक्नुहुन्छ, घरमा बसेर रेडियोमा पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। र यसको अलावा यो कार्यक्रम रेडियो 4EB को वेबसाइट 4EB.org.au पनि लाइभ स्ट्रिमिङ हुन्छ। यहाँले त्यो वेबसाइट भिजिट गरेर आफ्नो मोबाइल फोनमा आफ्नो ल्यापटपमा पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कुनै कारणले यहाँले नियमित प्रसारणको समयमा यो कार्यक्रम सुन्न सक्नु भएन भने कृपया रेडियो 4EB को वेबसाइट 4EB.org.au गएर नेपाली कार्यक्रमको पेजमा जानुहोला। त्यहाँ हाम्रा सबै पुराना कार्यक्रमहरू रहनेछन्। त्यसमार्फत पनि यहाँले यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम सुनिसकेपछि यहाँलाई कार्यक्रम कस्तो लाग्छ, आफ्नो प्रतिक्रिया, सुझाव, सल्लाह यदि कुनै पनि यहाँसम्म छ भने हामीसम्म पुर्याउन नबिर्सनुहोला। कुनै पनि माध्यमबाट यहाँहरूले हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ। हामी सदैव यहाँहरूको साथ, सहयोग, सुझाव, सल्लाहको अपेक्षा गर्दछौँ। यति भन्दै अब आजको कार्यक्रमतर्फ लाग्दैछु। आजको कार्यक्रम एउटा विशेष कार्यक्रम छ। आजको कार्यक्रममा म चर्चा गर्नेछु नेपालमा प्रचलित परम्परागत लोकनृत्यहरूको बारेमा, र सँगसँगै यी लोकनृत्यहरूमा आधारित केही नेपाली गीतहरू छन्, ती गीतहरू पनि म कार्यक्रममा यहाँहरूलाई सुनाउनेछु। र समष्टिगत रूपमा आजको कार्यक्रममा हामी स्मरण गर्नेछौँ नेपाली मौलिक संस्कृतिको, नेपाली लोक संस्कृतिको, र त्यो लोक संस्कृति हाम्रो आफ्नो परम्परालाई को प्रति सम्मान व्यक्त गर्दै केही परम्परागत लोकगीतहरू यहाँहरूलाई सुनाउने पनि छौँ। आजको जानकारी मैले लिएको छु डाक्टर ध्रुवेश चन्द्र रेग्मीको पुस्तक नेपाली सङ्गीत दरबार आदली कालदेखि आधुनिक कालसम्म पुस्तकबाट, र यसमा नेपाली लोकनृत्यको बारेमा थुप्रै चर्चा गरिएको छ। म सुरुवात गर्दैछु नेपाली पूर्वी नेपालको पूर्वतर प्रचलित केही नृत्यहरूको बारेमा। त्योभन्दा पहिले लोकनृत्य के हो त्यो बारेमा छोटो चर्चा। जनसमाजमा परम्परादेखि चलिआएको नाचलाई लोकनाच वा नृत्य भनिन्छ। लोकनाच नाच्दा सामान्यतया बाजा र गीतका साथ प्रस्तुत गरिन्छ। गाउँघरमा हुने नाचगान सम्बन्धी सुव्यवस्थित टोलीलाई गर्रा भन्ने चलन छ। नाचमा पुरुष भएर नाच्नेहरूलाई पुरुषसँगै र स्त्री भएर नाच्नेलाई मारुनी, मादल बजाउनेहरूलाई मादले, मुजुरा बजाउनेलाई मुजुरै तथा गीत गाउनेलाई गीताङ्गे भनिने चलन रहिआएको छ। कतिपय लोकनाचमा नाच्ने, बाजा बजाउने र गीत गाउने छुट्टा छुट्टै हुन्छन् भने कतिपय लोकनाचमा नाच्नेले नै गीत गाउने र बाजा बजाउने गरेको पनि पाइन्छ। नेपालमा प्रचलित लोकनृत्यको प्रयोग धार्मिक पर्व, सामाजिक उत्सव तथा मनोरञ्जनका अवसरमा हुने गरेको देखिन्छ। भौगोलिक, सांस्कृतिक र जातीय विविधताका साथै त्यसमा हुने महिला तथा पुरुषको सहभागिता, बाजाको प्रयोग, गाएर वा नगाएर त्यसको प्रयोजनबाट का दृष्टिबाट नेपालमा प्रशस्तै लोकनाच पाइन्छन्। नेपालका विविध क्षेत्र, जाति, जनजाति तथा समुदायमा प्रचलनमा रहेका यस्ता लोकनृत्यहरू मध्येका केही लोकनृत्यको चर्चा आजको कार्यक्रममा रहनेछ। अब एकछिन पूर्व पहाडतिर जाउँ। त्यहाँ लिम्बू समुदायमा प्रचलित एउटा नाच छ जसलाई धान नाच भनिन्छ। त्यो बारेमा छोटो चर्चा। जुहारी गीतका साथमा प्रस्तुत गरिने आकर्षक सामूहिक नाचलाई धान नाच भनिन्छ। परम्परागत रूपमा लिम्बूहरूको यालाङमा भनिने नृत्य वा विधि नै धान नाचका नामबाट चिनिन्छ। यो नाचमा केटाकेटी अङ्गालो हालेर लहरै बस्छन् र लामो लामो लयमा गीत गाउँदै खुट्टा अगाडि पछाडि गर्दै वरिपरि घुमी घुमी नाच्छन्, जसलाई पालम वा पालम गीत भनिन्छ। पूर्वी नेपालको लिम्बू समाजकामा मेलाका रूपमा यो नाच प्रचलित छ। खास गरी पाँचथर, फिरिम, झापा जिल्लामा बढी प्रचलित छ भने झापाको थाका जातिले पनि धान नाच धुमधामसँग मनाउँछन्। तमोरखोले, पाँचथरे, छथरे, फदामे आदि विभिन्न प्रकारका धान नाच पाइन्छन्, जसमध्ये पाँचथरे र फेदामे बढी प्रचलित रहेका छन्। यो जानकारी थियो धान नाचको। त्यस्तै किराँतहरू, खास गरी राईहरूको बीच
प्रचलित अर्को नृत्य छ चण्डीनाच, किराँतहरूको विशेष पूजा र उत्सवहरूका अवसरमा नाचिने प्रख्यात नाचलाई चण्डीनाच भनिन्छ। यो नाच पूर्वका राईहरूमा मेलाका रूपमा प्रचलित छ र यसलाई साखेवा पनि भनिन्छ। यो जानकारी पछि कार्यक्रममा प्रस्तुत छ एउटा लोक गीत। यो गीत चण्डी नृत्यमा आधारित चण्डी गीत छ। सिमले स्याउली बोलको यो गीत जसलाई गाउनुभएको छ नवीन खड्का, कमल खत्री, पुस्तका खड्का र इन्दिरा गुरुङले, र गीत लिएको छ अरुण उपत्यकाका लोक सुशेलीहरू एल्बमबाट। कार्यक्रमको आजको पहिलो साङ्गीतिक कोसेली किराँत समुदायमा प्रचलित यो लोकनृत्यमा आधारित गीत।

अब जानकारी म यहाँहरूमाझ राख्दैछु। तराईतिर प्रचलित एउटा नृत्य छ जसलाई झिझिया नृत्य भनिन्छ। कन्या केटीहरू साँझको समयमा ससानो समूह बनाई पाल परेको गाग्री भित्र बत्ती बाली त्यसलाई टाउकोमा राखी सडक र घर घरमा गई नाचिने परम्परागत नाचलाई झिझिया नृत्य भनिन्छ। नेपालको तराई क्षेत्र विशेष गरी सर्लाही र यसका वरिपरिका जिल्लामा अत्याधिक प्रचलनमा रहेको यो नृत्यको प्रादुर्भाव मलाह संस्कृतिबाट भएको मानिन्छ। दसैँको समयतिर दृष्टान्तमा तथा बोक्सी जस्ता टुनामुना गर्नेहरू सक्रिय हुने हुँदा झिझिया नृत्यले त्यसको कुप्रभावलाई हटाउँछ भन्ने विश्वासले यो नृत्य विशेष गरी बडा दसैँको कडस्थापनादेखि भाइ टिकासम्म गरिने चलन रहेको छ। नेपालमै लोपोन्मुख राउटे जातिद्वारा प्रायः दुईजनाले मादल जस्तै बाजा बजाई अरू घुमी घुमी नाच्ने नृत्यलाई राउटे नृत्य भनिन्छ। म चर्चा गर्दैछु अर्को एउटा नृत्य राउटे नृत्यको। यो नाचमा लोग्ने मानिस नाच्छन् भने स्वास्नी मानिसहरू बाहिरिया मानिस नभएको अवस्थामा मात्र नाच्छन्। राउटेहरूले यसलाई नाग नृत्य पनि भन्छन्। त्यस्तै अर्को एउटा नृत्य छ ढोलकिया नाच। सामान्यतया ढोलक वा ढोलकको प्रयोग गरी नाचिने नृत्य भएकोले यसलाई ढोलकिया वा ढोलक नाच भनिन्छ। पूर्वी तराईको मैथिल समाजमा यो नृत्यलाई ढोलकिया नाच भनिन्छ भने सुदूरपश्चिमाञ्चल क्षेत्रका दास भाँड र कुमाल समाजमा प्रचलनमा रहेको यस्तै नृत्यलाई ढोलका नाच भनिन्छ। मैले यहाँहरूमा केही विशेष नाचहरूको चर्चा गरेँ। त्यसमध्ये थिए झिझिया नृत्य, राउटे नाच र ढोलकिया नाच। अब एकैछिन मारुनी नाचको बारेमा चर्चा गर्छु। मारुनी नाच एउटा विशेष नाच हो। मारुनीले नाच्ने, अरूले गान बजान गर्ने र ढटुवारेले स्वाङ पार्ने प्रसिद्ध नेपाली लोकनाचलाई मारुनी नाच भनिन्छ। यो पश्चिम नेपालको सुर्खेत दैलेख, अर्घाखाँचीदेखि आदि जिल्लामा विशेष रूपमा लोकप्रिय भएको पाइन्छ। यसबाहेक पूर्वी नेपालमा पनि आफ्नै खालको मारुनी नृत्य निकै नै लोकप्रिय रहेको छ। अर्घाखाँचीका महिलाहरूले नाच्ने मारुनी नाचलाई निकै राम्रो मानिन्छ। भेरी अञ्चलका पहाडी जिल्लामा प्रचलित सिङ्गारू नाच तथा जाजरकोट, रुकुम र रोल्पामा प्रचलित सोल्टी नाचहरूलाई पनि मारुनी नाचकै अर्को रूपमा मानिन्छ। पूर्वतिर मारुनी नाचका अरू धेरै प्रकारहरू पनि देखिएका छन्, जस्तो पैसा झारे मारुनी, गर्रा मारुनी आदि मारुनीहरू पूर्वी नेपालमा प्रचलित छन्। र पछिल्लो समय जे जति हाम्रो मिडियामा आउँछ अथवा हाम्रो स्टेजहरूमा नृत्य प्रदर्शन हुन्छ, सबै पूर्वी नेपालको मारुनी भाका मारुनी नृत्यमा आधारित गीतहरूमा यी नृत्यहरू प्रस्तुत गर्ने चलन रहिआएको छ। पश्चिमतिर अघि पनि मैले भने मारुनीका अरू विविध रूपहरू छन्, जस्तो यो रुकुम रोल्पातिर प्रचलित रहेको सिङ्गारू नाच, त्यस्तै अरू लोकल त्यहाँको स्थानीय नाचहरू पनि मारुनी नाचकै अङ्गको रूपमा लिने गरिएको छ। यो जानकारीपछि एउटा अर्को गीत राख्ने समय भएको छ। कुन्ती मोक्तानको स्वरमा एउटा गीत हो। ठ्याक्कै मारुनी परम्परागत मारुनी गीत चाहिँ होइन, तर मारुनी भाकामा आधारित एउटा लोकप्रिय गीत हो। भन्छन् कोही जिन्दगी हो कार्यक्रममा प्रस्तुत छ मारुनी भाकाको यो मिठो गीत एल्बम कुसुमबाट। यहाँहरूको सबैको लागि अर्को साङ्गीतिक कोसेली।

लोकगीतको चर्चा गर्ने क्रममा अब सुदूरपश्चिमतिरका सुदूर नेपालको सुदूरपश्चिम भेगमा प्रचलित केही लोकगीतहरूको बारे लोकनृत्यहरूको बारेमा चर्चा गर्न चाहन्छु। त्यसमध्ये एउटा छ गौरा नृत्य। गौरा पर्वको अवसरमा नेपालको सुदूरपश्चिममा महिलाहरूद्वारा गरिने सामूहिक नृत्यलाई गौरा नृत्य भनिन्छ। यो नृत्यलाई पार्वती नृत्य पनि भनिन्छ, जुन तिजको समयमा देशव्यापी रूपमा नाचिने प्रचलन छ। यो नृत्य गर्दा पार्वती र महादेव भनेका पात्रहरूलाई बिचमा राखी महिलाहरू एक अर्काको हात मिलाएर गोलो वा अर्धगोलाकार रूपमा नृत्य प्रस्तुत गर्छन्। गौरा पर्वको अन्तिम दिनमा सूर्योदयदेखि सूर्यास्तसम्म नै यो नृत्य गर्ने चलन रहेको छ। त्यस्तै अर्को नृत्य छ सुदूरपश्चिमतिर प्रचलित देउडा नृत्य। पश्चिम नेपालको करिब 20 जिल्लामा विशेष पर्व उत्सव लगायत अन्य समयमा पनि मनोरञ्जनका लागि गीतका साथ गरिने सामूहिक नृत्यलाई देउडा नृत्य भनिन्छ। देउडा गीतमा गरिने भएकोले यो नृत्यको नाम देउडा भएको हो, जसको पदचाल, शारीरिक स्वाङ र हावभाव अत्यन्त आकर्षक हुन्छन्। सदाबहार नृत्यका रूपमा रहेको नृत्य हुम्लाका ठकुरी समाजमा केटाकेटीले वनभित्र लुकेर गर्छन् भने कालीकोटमा मतवाली क्षेत्री र खम्पाहरूमा समेत यो नृत्य प्रस्तुत छ। र यो नृत्य खास गरी महाकाली सेती कर्णाली पारीको पहाडी भेगमा निकै नै लोकप्रिय रहेको छ। त्यस्तै पश्चिम नेपालकै अर्को एउटा लोकप्रिय नृत्य छ हुड्के नाच। पश्चिम नेपालको दमाई जातिमा विशेष प्रचलित नाचलाई हुड्के नाच भनिन्छ। यो नाच गर्ने खासै अवसर नभए पनि मनोरञ्जनका लागि कुनै पनि बेला यो नृत्यको आयोजना गर्न सकिन्छ। यो नाचका नर्तकलाई दास, आउजी, ढोली जस्ता नामबाट चिनिने भए तापनि अधिकतरलाई हुड्के नै भनिन्छ। र यसमा दमाहा, जुन हाम्रो नेपाली वाद्य वादनको यन्त्र छ, त्यसलाई प्रयोग गरिन्छ। अर्को एउटा नृत्यको बारेमा म चर्चा गर्न चाहन्छु, जसको नाम छ गर्रा नृत्य। पुरुषहरूले हात हातमा तरवार र खुकुरी लिएर गोलाकार रूपमा बसी नाचिने वीरतासूचक नाचलाई गर्रा नाच भनिन्छ। यो मध्यमाञ्चल क्षेत्रमा प्रचलित छ। गर्रा नाच जस्तै विवाहका अवसरमा नाचिने वीरतासूचक अर्को नाचलाई सरौँ नाच पनि भनिने चलन छ। र यो सरौँ नाच नेपालको मध्यपश्चिमको प्युठान जिल्ला वरपर लोकप्रिय रहिआएको छ। त्यस्तै तपाईँ हामी सबैलाई थाहा भएको अर्को एउटा धामी झाँक्री भन्ने कुरा यहाँ सबैलाई थाहै छ। त्यससँग सम्बन्धित एउटा नाच छ जसको नाम धामी नाच भनिन्छ। त्यस झाँक्री नाच पनि छ। धामी पतुराउने, मैठ बैठाउने, मैठ माडौँमा जात जगाउने जस्ता विभिन्न धार्मिक तथा सामाजिक क्रियाकलापका अवसरमा धामी तथा झाँक्रीद्वारा प्रस्तुत गरिने नृत्यलाई धामी झाँ नाच भनिन्छ। यो नाच नेपालको मध्यपाञ्चल तथा सुदूरपश्चिमाञ्चलका पहाडी जिल्लामा विशेष रूपमा प्रचलित रहेको छ। धामी झाँक्रीले प्रस्तुत गर्ने यो नृत्य एकदमै रमाइलो हुने हुँदा मानिसहरूले एकदमै रुचि तथा कौतूहलताका साथ हेर्ने प्रचलन छ। कतिपय स्थानमा आयोजना गरिने मेलामा नृत्य मेलाको प्रमुख आकर्षकका रूपमा समेत रहेको हुन्छ। श्रोताहरू, मैले केही नाचका बारेमा यहाँ चर्चा गरेँ। नेपालको मध्यपश्चिम र सुदूरपश्चिमतिर प्रचलित यी नृत्यहरू अब प्रस्तुत छ। नेपालको सुदूरपश्चिममा प्रचलित हुड्के नाचको मा आधारित एउटा गीत यहाँहरूमाझ हामी अब प्रस्तुत गर्दैछौँ। हुड्केली यो गीत हो। कटा बाउजू यसको बोल छ। नवीन खड्का, पुस्तका खड्का, बलराम समाल र अच्युत दवाडीले गाउनुभएको यो गीत, यसलाई हामीले लिएका छौँ हाम्रो भाका हाम्रो संस्कृति भाग एक एल्बमबाट, कार्यक्रमको अबको साङ्गीतिक कौशली।

अहिले दिउँसोको 4:30 गइसकेको छ र यहाँहरू साप्ताहिक प्रस्तुति नेपाली भाषाको यो कार्यक्रम नमस्ते ब्रिस्बेन र कार्यक्रम लिएर आज उपस्थित भएको छु म केशव शर्मा। कार्यक्रममा यहाँहरू सबलाई पुनः स्वागत छ। आजको यो कार्यक्रममा हामी यहाँहरूलाई केही विशेष मौलिक लोक सांस्कृतिक महत्त्वका गीतहरू यहाँहरूलाई सुनाउँदैछौँ र साथमा नेपालमा प्रचलित परम्परागत लोकनृत्यहरूको बारेमा पनि केही जानकारी हामी पस्कँदैछौँ। यही जानकारी पस्कने क्रममा अबको पालो छ लोसार नाच। लोसार नाच विशेषतः गुरुङ तामाङको ठुलो चाडका रूपमा मनाइने लोसारका अवसरमा गरिने नाच हो। यो अवसरमा उनीहरू गुम्बामा जम्मा भएर नाचगान गर्छन्। ताप्लेजुङका शेर्मा जातिको मुख्य चाड फुटुक पर्वका दिन पनि गुम्बामा लामाहरूले 3 दिनसम्म विभिन्न मुखुण्ड लगाई लोसार नाच नाच्छन्। नेपालमा कतिपय भोट बर्मिली समाजमा मेलाका रूपमा यो नृत्य प्रस्तुत गरिन्छ, यो प्रचलित रहेको छ। त्यस्तै नेपालको खास गरी रुकुम जिल्लाको मगर समुदायमा प्रचलित एउटा अर्को नाच छ जसको नाम हो भुवो नाच अथवा भूमे नाच। नेपालको मध्यमाञ्चल तथा सुदूरपश्चिममा पश्चिमाञ्चल क्षेत्रका पहाडी जिल्लामा ढाल तलवार खुकुरी जस्ता हतियार लिएर बाजाका तालमा गाउँदै नाच्ने पुरुष प्रधान नाच भुवो नाच हो। यो नृत्य विशेष गरेर प्रचलित विभिन्न मेला तथा भुवो भैलो तिहारको अवसरमा नाच्ने प्रचलन रहेको छ। भुवो भनेको एक किसिमको दैत्य पिशाचको कल्पना हो, त्यसैले कतै कतै यसलाई भूत नृत्य पनि भनिन्छ। त्यस्तै अर्को नाच छ नेपालमा निकै लोकप्रिय, नेपालको पूर्व पश्चिम जताततै नाचिने अर्को नाच छ सोरठी नाच। नेपालका समग्र गुरुङ समुदाय लगायत पश्चिम नेपालका मगर समुदायमा प्रचलित सोरठी भाकामा नाचिने लोकप्रिय नाचलाई सोरठी नृत्य भनिन्छ। यो नृत्य खासै कुनै अवसरमा भन्दा समुदायले मनाउने सबै चाड पर्व तथा उत्सवका अवसरमा नाचिने

प्रचलन छ। तथापि बागलुङका मगरहरूले यो नृत्य प्रायः स्वर श्राद्धका अवसरमा र लमजुङे गुरुङहरूले दशैँ पर्वमा विशेष रूपमा नाच्ने गरेको प्रचलन रहेको पाइएको छ। अर्को एउटा नाच छ चाँसरी नृत्य। चाँसरी गीतलाई गरिने नृत्यलाई चाँसरी नृत्य भनिन्छ। चाँसरीलाई चञ्चरी, चाँसरी वा चर्चरी पनि भनिन्छ। यो नृत्य विशेष रूपमा नेपालको पश्चिम क्षेत्रका विशेष उत्सव महोत्सव र पर्वमा गरिन्छ। यो बारेमा अर्को एउटा जानकारी, यो चाँसरी नृत्य अथवा चाँसरी गीत नेपाल बाहिर भारतको उत्तराखण्ड क्षेत्रमा पनि निकै नै प्रचलित रही आएको छ। श्रोताहरू, मैले केही जानकारी यहाँहरूमा राखेँ अरू थप नेपाली लोकनृत्यहरूका बारेमा, र अब समय भएको छ एउटा गीत यहाँहरूमा राख्ने। र अबको पालीमा यो ट्याम्कुली नृत्यमा आधारित गीत छ, झ्याले लैजाऊ। बोलको श्याम गुरुङ, अर्जुन सोनाम, पुस्तकका खड्का र देवा घरतीको स्वरमा यो भाकाको गीतहरू नेपालको रुकुम, खास गरी पश्चिम रुकुम, सल्यान, रोल्पाको पश्चिम भेग, त्यो जाजरकोटको दक्षिणी भेग, त्यो क्षेत्रमा निकै नै प्रचलित छ। ट्याम्कुलीकै अर्को परिष्कृत रूप टप्पा, जो बारेमा हामी सबै परिचित छौँ, हो प्रस्तुत छ ट्याम्कुली गीत यहाँहरू सबैका लागि।

त्यस्तै अर्को नृत्य छ रोदी नाच। गुरुङ समाजमा एक महत्त्वपूर्ण सांस्कृतिकका रूपमा प्रायः हरेक गुरुङ गाउँमा नाचगान ठट्टा रमाइलो गर्ने उद्देश्यले रोदी घरको स्थापना गरिएको हुन्छ। त्यही रोदी घरमा नाचिने नृत्यलाई रोदी नाच भनिन्छ। रोदी घरमा केटाहरू मादल बजाएर गाउने नाच्ने गर्छन् भने नाच्नका लागि नृत्य सिकाइ मण्डली नै तयार गरिन्छ। कतिपय धोदी घरमा केटाकेटीहरूलाई नाच्न गाउन सिकाउने र नेतृत्व दिनका लागि नेवा आवा र नेवा आमा समेत हुन्छन्। रोदी घरलाई वर्तमान परिवेशमा आधुनिक क्लबसँग तुलना गर्न सकिन्छ। रोदी घरका रूपमा रहेका गाउँहरूका यस्ता स्थानमा पर्यटक तथा पाहुनाहरूलाई मनोरञ्जन गराई चन्दा सङ्कलन समेत गर्ने प्रचलन छ। गुरुङ समुदायमा रोदी घरको प्रचलन जस्तै मगर तथा अन्य क्षेत्री ठकुरी समुदायमा छुट्टी बस्ने चलन छ, जसअनुसार गाउँका युवा युवतीहरू कुनै एउटा स्थानमा भेला भई नाचगान गरी रमाइलो गर्छन्। मौलिक नेपाली मौलिक संस्कृतिको एउटा पक्षको बारेमा मैले यहाँहरूमा केही जानकारी गराएँ। नेपालको पश्चिमाञ्चलतिर लोकप्रिय अर्को एउटा नाच छ जसको नाम हो घाटु नाच। रोदी घर सङ्गठित भइसकेपछि फुर्सदमा का बेलामा महिनौसम्म अनुशासित ढङ्गले अथक परिश्रम गरी रोदी घरका युवा युवतीको संयुक्त प्रयासमा तयार पारिएको नाचलाई घाटु नाच भनिन्छ। घाटु नाचको परम्परा गुरुङ संस्कृतिको एक उत्कृष्ट पक्ष मानिन्छ। प्रत्येक रोदी घरमा घटीमा दुई युवतीहरूलाई घाटु नाच सिकाइएको हुन्छ। सती र बाह्रमासे घाटु गरी यो दुई प्रकारको हुन्छ। बाह्रमासे घाटु नाच विशुद्ध मनोरञ्जनको प्रयोजनले आयोजना गरिन्छ भने सती घाटु धार्मिक नृत्य हो। सती घाटु नृत्य गर्न नर्तकीमा देवता चढ्छ भन्ने जनविश्वास पाइन्छ, जुन वैशाख चण्डी पूर्णिमामा देवताको पूजा आराधना गरी आरम्भ गरिन्छ। यो नृत्यको समयमा गाउँकै दमाई जातिले बाजा बजाउने प्रचलन समेत रहिआएको छ। अब कार्यक्रममा चर्चा गर्ने समय भएको छ कौडा नाचको, जसलाई कौडा पनि भनिन्छ। पुरुषले काठमाथि छालाले मोडेको खैजडीलाई हत्केलाले बजाई गीत गाउँदा

त्यसको तालमा महिलाहरू नाच्ने नाचलाई कौडा नृत्य भनिन्छ, जसलाई चुट्का पनि भनिन्छ कता कता। कम्तीमा तीनजनाको सहभागिता अनिवार्य रहने यो नाचको प्रचलन विशेष रूपमा नेपालको तनहुँका मगर जातिमा भए तापनि मगर जाति बसोबास गर्ने नेपालका नवलपरासी, स्याङ्जा, पाल्पा आदि जिल्लामा यो अत्यन्त प्रचलनमा रहेको पाइन्छ र पछिल्लो समय कौडा नाचलाई गुरुङ समुदायले पनि अपनाएको छ र गुरुङ समुदायमा पनि कौडा नाच त्यत्तिकै प्रचलित रहिआएको छ। परम्परागत रूपमा कौडा नाच अघि पनि मैले भने गाउने काम केटाहरूको हुन्छ भने नाच्ने काम केटीहरूको हुन्छ। नेपाली सङ्गीतको कुरा गर्दा पुराना पुराना कौडा गीतहरूमा महिलाहरूको मात्रै गायन हुन्थ्यो भने पछिल्लो समय जब चलचित्रमा यस्ता गीतहरू राखिन थालियो, यस्ता गीतहरू युगल गीतहरू हुन्छन्, युगल सामूहिक गीतहरू हुन्छन् जसमा पुरुष र महिला दुवैको सहभागिता रहने गरेको छ। हजुर, अब यहाँहरूमा फेरि एउटा गीत राख्ने समय भएको छ र अबको पालीमा एउटा कौडा गीत म यहाँहरूमा राख्दैछु। यो पनि परम्परागत कौडा गीत होइन, धेरै पुरानो एउटा गीत थियो, कल्याण शेरचन, क्षेत्र गुरुङ र पूर्ण नेपालीको स्वरमा गोपालञ्जनको सङ्कलनमा। त्यही गीतलाई अहिले फेरि पुनः रेकर्ड गरिएको छ अहिलेका गायकहरूको स्वरमा र गीतको यो गीतलाई गाउनुभएको छ राजु परियार, रामजी खाँट र दुर्गा गुरुङले। र यो गीतको बोल रहेको छ 16 वर्षे उमेरमा मै पनि झिल्के हुँदहुँ। कौरा भाकामा आधारित यो मिठो गीत यहाँहरू सबैका लागि।

नेपाली समाजमा अर्को एउटा नाच निकै नै प्रचलित छ, जसलाई बालुन नाच भनिन्छ। नेपालका क्षेत्रीय बाहुन समुदायमा विशेष रूपमा प्रचलनमा रहेको मान्यता पनि यहाँका सबै जनजातिहरूले धार्मिक पर्व उत्सव मेलाहरूमा नाचिने पुरुष प्रधान गीतात्मक नृत्यलाई बालुन नाच भनिन्छ। गीतात्मक रूपमा प्रस्तुत गरिने यो नाचमा खैजडी बजाएर वा नबजाएर पनि स्वस्थानी महाभारत रामायण आदिका श्लोकहरू मिलाएर गाउने गरिन्छ। यस्ता गीतका बिचबिचमा राम कृष्ण हरिहरि नारायण जस्ता थेगोहरू भन्ने अत्यन्तै रोचक परम्परा रहिआएको छ। बालन भाका श्लोकको आधारमा खलिपा मुख्य गायकले भाका झिकेपछि समूहले भाका छोप्ने गर्छन् र दुई समूहमा विभाजित भएर पालैपालो नाच्ने र गाउने गर्दछन्। त्यस्तै महिलाहरूका बीच लोकप्रिय अर्को एउटा नाच छ, जसलाई सङ्गिनी नाच भनिन्छ। आङ्गिक अभिनय करुण शान्त तथा गम्भीर प्रकृतिको हुने महिला प्रधान गीतात्मक नाचलाई सङ्गिनी नाच भनिन्छ। नेपालका सबै क्षेत्रमा प्रचलनमा रहेको नाचलाई क्षेत्र र स्थानअनुसार भिन्न भिन्न नामबाट सम्बोधन गरिन्छ। पश्चिम नेपालमा प्रचलित झोडा नाचलाई सङ्गिनी नाचको स्थानीय रूप मानिन्छ र यसमा महिलाहरूले आफ्नो दुःख वेदना समूहमा एउटा गोलाकार रूपमा उभिएर गाउँदै र त्यही गीतमा नाच्दै गर्ने एउटा परम्परा रहिआएको छ सङ्गिनी नाचको। श्रोताहरू, यहाँहरूसँग कुराकानी गर्दा गर्दै यहाँहरूलाई गीत सङ्गीत सुनाउँदा सुनाउँदै आजको कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। कार्यक्रमको अन्तमा पुस्तका खड्का र नुरा राईको स्वरमा यो बाबा र जिउको बोलको सङ्गिनी गीत यहाँहरूमाझ राख्दै आजको कार्यक्रमबाट म बिदा हुन्छु। नमस्कार, शुभ दिन।